0: محفوظ سرحد خوشحال سرحدی خطے اور چوکس سوسائٹی مل کر ملک کو محفوظ بنا سکتے ہیں۔ مہاراشٹر سرکار نے ریاست کے لیے یکساں سول کوڈ تیار کرنے کی خاطر 7 ارکان کی ایک کمیٹی بنائی ہے۔ ایران کے سابق رہبر اعلی آیت اللہ علی خامنائی کو مشہد میں سپرد خاک کر دیا گیا، وہ 4 مہینے پہلے امریکہ اور اسرائیل کے حملوں میں مارے گئے تھے۔ فرانس مراکش کو 2-0 سے ہرا کر فیفا ورلڈ کپ کے سیمی فائنل میں پہنچ گیا ہے، اور مردوں کے کرکٹ میں 4th T20 میچ میں انگلینڈ نے بھارت کو 9 وکٹ سے ہرا کر 5 میچوں کی سیریز میں 3-0 کی سبقت حاصل کر لی ہے۔ اب خبریں تفصیل سے۔ بھارت اور آسٹریلیا نے سول ایٹمی اشتراک کے اپنے سمجھوتے کو نافذ کرنے سے اتفاق کر لیا ہے، جس سے بھارت کو یورینیم برآمد کرنے کی راہ ہموار ہو گئی ہے۔ دونوں ملکوں نے وزیر اعظم نریندر مودی اور آسٹریلیا کے ان کے ہم منصب اینتھنی البنیز کے درمیان بات چیت کے دوران دفاعی اور بحری سیکیورٹی تعلقات کو مستحکم بنانے کے لیے اہم اقدامات کا بھی اعلان کیا ہے۔ کل میلبرن میں تیسری بھارت آسٹریلیا سالانہ سربراہ میٹنگ کے اہم نتیجوں میں دفاعی اور سیکیورٹی اشتراک کے بارے میں مشترکہ اعلانیہ اور بحری سیکیورٹی تعاون سے متعلق خاکہ شامل ہیں۔ بات چیت کے بعد ایک مشترکہ اخباری بیان میں وزیر اعظم نریندر مودی نے کہا کہ بھارت بحر الکاہل محض 2 سمندروں کے سنگم کا مقام نہیں، بلکہ اس سے بھارت اور آسٹریلیا جیسی ہم خیال جمہوری ملکوں کی مشترکہ امنگوں کی عکاسی ہوتی ہے۔
1: ہمارے میریٹائم سیکیورٹی کولابوریشن روڈ میپ سے انڈو پیسیفک میں ہمارے ساجھا پریاسوں کو نئی طاقت ملے گی۔ ہم شپ بلڈنگ، شپ ریپیئر اور مینٹیننس میں بھی مل کر آگے بڑھیں گے۔ فرینڈ، آج ہم نے کئی کھیتریہ ایوم انتراشٹریہ مدوں پر بھی وستار پوروک چرچا کی۔
0: بعد میں میڈیا کو جانکاری دیتے ہوئے خارجہ سیکرٹری وکرم مصری نے کہا کہ طرفین نے بھارت کو آسٹریلیا کی طرف سے یورینیم کی طویل مدتی سپلائی کے لیے انتظامی سمجھوتے کو حتمی شکل دی ہے۔ امید ہے کہ اس معاہدے سے ماحولیات کے لیے سازگار بھارت کا توانائی پروگرام مستحکم ہو سکے گا اور نیٹ زیرو کے اس کے مقاصد کو تقویت ملے گی۔
2: The two countries have similar aspirations and a shared approach to ensure a free, open and prosperous Indo-Pacific region. One of the key outcomes today, adoption of the Joint Declaration on Defence and Security Cooperation, as well as an India-Australia Maritime Security Collaboration roadmap. We also have the administrative arrangement for enabling the supply of uranium from Australia to India.
0: بعد میں میلبرن میں بھارتی برادری کے لوگوں سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے کہا کہ جلد سے جلد دنیا کی چوٹی کی 3 معیشتوں میں سے ایک بننے کی بھارت کی خواہش زیادہ ترقی زیادہ کامیابی کے منتر پر مبنی ہے۔
1: 21ویں صدی کا بھارت آج وکست ہونے کے لکش پر کام کر رہا ہے۔ یہ وہ بھارت ہے جو کہتا ہے گرو مور ایچیو مور۔ ہم 140 کروڑ ایسپریشن سے بھرے راشٹر ہے، ہم ادھیر ہے، بے صبر ہے، ہم دنیا کی سب سے تیزی سے بڑھتی اکانومی ہے، لیکن ہم جلد سے جلد دنیا کی ٹاپ 3 اکانومی بننا چاہتے ہیں۔
0: آپریشن سندور کا ذکر کرتے ہوئے جناب مودی نے کہا کہ اس کاروائی سے دہشت گردی مخالف کاروائی انجام دینے کے لیے بھارت کے اندرون ملک تیار کردہ دفاعی نظام کی صلاحیت اور اس کے مؤثر ہونے کا مظاہرہ ہوا۔
1: بھارت کے ڈیفنس پلیٹ فارم کی کیپیبلٹی اور کریڈیبلٹی دنیا دیکھ رہی ہے۔ آپ نے آپریشن سندور کے دوران ڈیمو تو دیکھ ہی لیا ہوگا، دھماکے آتنکیوں کے اڈوں پر ہو رہے تھے اور گنج پوری دنیا میں سنائی دے رہی تھی۔
0: جناب مودی نے کہا کہ بھارت آسٹریلیا ساجھداری نئی بلندی پر پہنچ گئی ہے اور اس میں مشترکہ اقدار عوام سے عوام کے مضبوط رابطوں اور مختلف اہم شعبوں میں اشتراک میں وسعت کا اہم رول ہے۔ وزیر اعظم نے بھارتی برادری کے 10 لاکھ افراد کو باہمی تعلقات کا ایک اہم ستون قرار دیا۔ اس موقع پر اظہار خیال کرتے ہوئے آسٹریلیا کے وزیر اعظم اینتھنی البنیز نے بھارتی برادری کو دونوں ملکوں کے درمیان ایک جیتے جاگتے پل سے تعبیر کیا۔
3: The energy that we feel in here tonight defines the Australia-India partnership. It is an enthusiasm and a dynamism that drives the positivity and promise of our two nations and peoples.
0: वजीर आजम नरेंद्र मोदी ने आज मेलबर्न में अपोजिशन के लीडर एंगस टेलर से मुलाकात की। नामा निगार ने बताया है कि दोनों रहनुमाओं ने दोतरफा ताल्लुकात और सियासी इश्तराक पर तबादले ख्याल किया। पेश है एक रिपोर्ट।
4: ये मीटिंग वाज़ह इशारा करती है कि ऑस्ट्रेलिया की पार्लियामेंट में भारत ऑस्ट्रेलिया ताल्लुकात को दोनों अहम पार्टियों की किस कदर तायीद हासिल है। स्ट्रेटजिक शराकत दारी में तआवुन पर इत्तेफाक करते हुए हिज़्ब इख्तिलाफ के रहनुमा ने वज़ीर आज़म नरेंद्र मोदी को अपने मुल्क का सच्चा दोस्त करार दिया और मुल्क की सालमियत के तहफ्फुज़ और भारत बहरुल काहिल खित्ते में इस्तेहकाम के लिए ताल्लुकात को फ़रोग देने की तायीद की। आला सतही मुलाकात के नतायज की हिमायत करते हुए अपोजिशन लीडर टेलर ने पुरअमन मकासद के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम फराहम करने और बैनुल अक्वामी शमसी इत्तेहाद जैसे तकनीकी तआवुन के इकदामात की भी तायीद की। ये बातचीत सियासी तब्दीलियों के बावजूद सिक्योरिटी और तवानाई के अहम शोबों में मुसलसल और मुस्तहकम तआवुन को यकीनी बनाने की अक्कासी करती है। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ खबरनामे के लिए मैं अब्दुल वाहिद।
0: वज़ीर आज़म नरेंद्र मोदी ऑस्ट्रेलिया के वज़ीर आज़म एंथनी एल्बनीज के हमराह आज तारीखी मेलबर्न क्रिकेट ग्राउंड MCG गए। इस मौके पर जनाब मोदी ने कहा कि उनके दौरे से भारत ऑस्ट्रेलिया ताल्लुकात में स्पोर्ट्स डिप्लोमेसी के बढ़ते हुए रोल की अक्कासी होती है।
1: भारत ऑस्ट्रेलिया मैच का रोमांच और दूसरा यह एहसास कि दोनों देशों में क्रिकेट केवल एक खेल नहीं लेकिन एक साझा जुनून है। लेकिन आज यहाँ कोई लास्ट ओवर फिनिश का प्रेशर नहीं है, आज यहाँ केवल खेल की खुशी है, हमारी मित्रता की गर्मजोशी है और फ्यूचर चैंपियंस की एनर्जी है।
0: न्यूजीलैंड मतारिकी मना रहा है जो उम्मीद, यादों और नई शुरुआत की अलामत का माओरी नया साल है। इस मौके पर वजीर आजम नरेंद्र मोदी न्यूजीलैंड का तारीखी दो दिन का दौरा शुरू कर रहे हैं, जो पिछले तकरीबन 40 साल में किसी भारतीय वजीर आजम का पहला दौरा है। न्यूजीलैंड में नए साल और जनाब मोदी के दौरे से इस दिन की अहमियत और बढ़ गई है। मजीद तफसील हमारे नामा निगार से।
5: ऑकलैंड में वजीर आजम का इस्तकबाल करने के लिए तैयारियां जोरों शोर से जारी हैं। वहां आबाद भारतीय अफराद के साथ साथ न्यूजीलैंड के कई लोग भी रिवायती माओरी इस्तकबाल किया ओरा मोदी के साथ उनका खैर मकदम करने के मुंतजर हैं। न्यूजीलैंड के माली और आबोहवा की तब्दीली के महकमे के वजीर खवातीन, नौजवान, कारोबारी रहनुमा, तालीमी और कम्युनिटी अरकान जनाब मोदी के इस दौरे को भारत न्यूजीलैंड ताल्लुकात में एक नए दौर के आगाज के तौर पर देख रहे हैं। उनका यह मानना है कि इससे तिजारत, तालीम, सरमायाकारी, खेलों और सकाफती तबादलों के शोबे में इश्तराक मजीद मुस्तहकम होगा। भारतीय बरादरी के अरकान का कहना है कि तकरीबन 40 साल बाद भारतीय वजीर आजम का यह दौरा उनके लिए बड़े फख्र और गहरे जज्बात का लम्हा है। न्यूजीलैंड के लोगों का भी कहना है कि वजीर आजम का यह दौरा दोनों मुल्कों के दरमियान दोस्ती और साझेदारी को मजीद मुस्तहकम बनाने का मौका फराहम करता है। ऑकलैंड से मंजू मीना की रिपोर्ट के साथ खबरनामे के लिए मैं शमीम इरफान।
0: वजीर आजम नरेंद्र मोदी तीन मुल्कों के दौरे के तीसरे और आखिरी मरहले में न्यूजीलैंड के दो दिन के दौरे पर आज ऑकलैंड पहुंच रहे हैं। जनाब मोदी न्यूजीलैंड के अपने हमबनसब क्रिस्टोफर लक्सन के साथ बातचीत करेंगे। दोनों लीडर बाहमी ताल्लुकात के तमाम तर पहलुओं का जायजा लेंगे, जिसमें गुज़श्ता दो साल में खासतौर पर तिजारत, कॉमर्स और दिफा के शुबे में नुमाया पेशरफ्त हुई है। यह खबरनामा आकाशवाणी से नशर किया जा रहा है। मरकजी वजीर दाखला अमित शाह ने कहा है कि एक महफूज सरहद, खुशहाल सरहदी खित्ता और मुस्तैद मुआशरा मिलकर मुल्क को महफूज बना सकते हैं। नई दिल्ली में सरहदी अजला के पुलिस सुपरिंटेंडेंट की एक कॉन्फ्रेंस से खिताब करते हुए वजीर दाखला ने यह बात कही। जनाब शाह ने कहा कि हुकूमत मुल्क में दरअंदाजी को मुकम्मल तौर पर खत्म करने के लिए एक मुतहरिक तरीक़ाकार कायम कर रही है। उन्होंने कहा कि वजीर आजम नरेंद्र मोदी की क्यादत वाली हुकूमत ने सरहद पर बुनियादी ढांचे में साइंसी तौर पर 400% का इजाफा किया है। दरख्शा गांव प्रोग्राम का हवाला देते हुए वजीर दाखला ने कहा कि इस पहल के तहत माइग्रेशन को रोकने, रोजगार के मौके पैदा करने और हुकूमत की फलाही स्कीमों के 100% निफाज को यकीनी बनाने के लिए इकदाम किए जा रहे हैं। महाराष्ट्र के वजीर आला देवेंद्र फडणवीस ने रियासत के लिए यकसां सिविल कोड का मुसवदा तैयार करने की खातिर सुप्रीम कोर्ट के रिटायर्ड जस्टिस रंजना देसाई की सरबराही में एक 7 रुकनी कमेटी तश्कील देने का ऐलान किया है। कल महाराष्ट्र कानूनसाज असेंबली में उन्होंने ये ऐलान किया। वज़ीर आला ने कहा कि भारतीय आईन में सरकार की पॉलिसी से मुतालिक रहनुमा उसूल हर रियासत पर जोर